सत्र बनका कारण मृत्यु भइसकेको छ भने 55,000 संक्रमित भएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले बताएको छ। यस वर्ष जेएनका कुल 121 संक्रमित पुष्टि भएको मध्ये मृत्यु दर 21% भन्दा बढी

0: చూపిస్తున్న భారత్ మంత్రి సాత్సాయి 27 మంది ప్రత్యేకంగా సన్మరి 47 మృత్యు భయపడు నేపాలమా పని ఉపయోగకారీ వ్యక్తి బడీ జోఖిమా దేఖిఏకా సన్ यसै बीच नेपाली प्रदेशका उपयोग जिल्लाका कतिपय स्वास्थ्य संस्थाहरूमा अहिले जनशक्तिको अभाव देखिएको छ। व्यवस्थापनको लागि सरकारवाला निकायले अस्पतालहरूमा पर्याप्त मात्रामा औषधि जनशक्ति उपकरण अभाव भइरहेको भन्दै नाना प्रश्न उठाउँदै आएका छन्। साथीका कर्णालीका अपना जिल्ला रोग र भोगले लडिरहेको उदाहरणहरू प्रशस्त देखिन्छन्। निकटको जस्तो संघीयता भइसकेपछि पनि कर्णालीको स्वास्थ्य अवस्था प्रदेश सरकारले गरेका प्रयासका बारेमा रेडियो मुगु सहकर्मी अर्ग सुनारले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जीत बहादुर मल्लसँग सोध्नु भएको छ।
1: सरकारले एउटा नीति प्रदर्शित गराएको छ, त्यसलाई चाहिँ हामीले निरन्तरपछि नै कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यताका प्रधानका ठाउँमा विपक्षका कारणले होस् अथवा जीत कारणले सरकारले समस्या परेको ठाउँमा जुन स्थानीय तहमा अथवा जिल्ला स्तरबाट जे समस्या आइपुगेका छन् त्यसलाई पहिलो प्राथमिकताका साथ हामीले सेवा दिएर त्यसका आधारमा अगाडि बढिरहेको अर्थतिर छ। यसै गरी जिल्ला स्वास्थ्य कार्यालयमा हत्या भएको जनशक्ति हत्याको जनशक्ति बीचमा कार्य सम्पादन गर्नु र हाम्रो सेवालाई कसरी सहज हुन्छ भन्ने कुरा नै अब हाम्रो चासोको विषय हो, तपाईँ हामी सबैको पनि सरकारको विषय हो। जनशक्तिका हिसाबले पनि मुलुकमा वास्तवमा हामीले जिल्लाको तुलनामा अब सन्तोषजनक भएको अभिनय राज्यमा
2: डक्टरहरूको नाम सुनाउनुभएको छ। जस्तै एउटा मात्रै बाग्रोको विशेषज्ञ हुनुहुन्थ्यो र डिन्द्र नगरकोटी उहाँहरूले निर्वाचन कार्य प्रमुख हुनुहुन्थ्यो र उहाँले चाहिँ अब कार्यकाल सुसमय रहँदा पर्व भयो भन्ने कुरा छ। नगर जिल्लामा विशेषज्ञ डक्टर ल्याउने यहाँको पहल कस्तो हुन्छ?
0: ४०,८४२ का

सभापतिको खाताको प्रश्न गर्दै थापाले नेतृत्वमा काँग्रेसले उचाइलिने समेत दावी गर्नुभयो। विगतमा अस्वीकार गरेको नेतालाई फेरि स्वीकार गर्ने अवस्था किन आयो? सीआईएनको प्रश्नमा नेता

बाँचेको सिपाहीमा सर्वसुकुमारीका रेणीको कर्ज के हुन्छ शीर्षकमा सुधीर पोखरेलले लेख्नु भएको खबर छ। वित्तीय क्षेत्रमा परेको असरबारे अध्ययन गर्दैछ राष्ट्र बैंक, निश्चित सुरक्षित लकरको सामानको क्षतिपूर्ति नपाइने शीर्षकमा उल्लेख गरिएको छ। जहाँ उद्योगको सेट सकेका सडक भनिन्थ्यो शीर्षकमा अर्को खबर पनि पर्वत मूर्तिले विराटनगरमा

काफी कंसर्न नयाँ पत्रिका दैनिक नै पछिल्लो समयमा देखिएको बालीको जोखिम र बालबालिकाको पढाइ अन्यलमा परेको बारेमा पनि खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा बेलगाम बजार भाउ शीर्षकमा खबर छापिएको छ भने जसले स्वागतमा अछाड नछाड गरे उनीले डोबाको साथ छोडे शीर्षकमा राधा कुणालले लेख्नु भएको खबर पनि छापिएको छ। जमिनबाट धुवा आयो स्थानीय प्रसिद्ध शीर्षकमा रमेश बसापूर्तिले होक्सेकोट नौलपुरबाट लेख्नु भएको खबर छ। नौलपुरको होक्सेकोट गाउँपालिका स्थित पेलेगाउँमा छ महिनादेखि जमिन मुनिबाट निरन्तर धुवा निस्किएपछि स्थानीय वासीमा भीषण त्रास देखिएको छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा आएको विज्ञ टोलीले प्रारम्भिक अध्ययन गरी नदोहोर्याउन आग्रह गरे पनि गाउँलेको त्रास भने अझै कम हुन सकेको छैन। जलविद्युत आयोजनाहरूमा आधारभूत सुरक्षा संरचना लागू शीर्षकमा अर्को खबर पनि देखिएको छ। नेपालका जलविद्युत आयोजनाहरूको दिगो सुरक्षित तथा व्यवस्थित निर्माण र सञ्चालनका लागि सरकारले छपुँदै सुरक्षा अवधारणालाई आधारभूत सुरक्षा संरचनाका रूपमा विकास गरी लागू गर्ने प्रक्रिया

पछ्याउने आफ्ना गतिविधिहरू गर्ने चेतावनी दिएको छ। देशभित्र फुटबलका गतिविधि सञ्चालन गर्न फिफाको निलम्बन भन्दा पनि सरकारको निर्देशन लापरवाही काम गर्ने रोकिरहेको आरोप समेत एन्फा नेतृत्वले लगाएको छ। विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाली महिला भलिबल टोलीको यात्रा सोमबार चरणमा सीमित भएको छ। जापानको नागोया र आइची बीच सञ्चालित एसियाड अन्तर्गत महिला भलिबल प्रतियोगिताको समर एमा नेपालले लगातार इन्डोनेसियासँग 3-0 पराजित भयो। यसअघि आयोजक जापानले नेपालमाथि 6-0 जित निकालेको थियो। नेपालकी सिर्जनाले अस्ट्रेलियालाई

यसले लेखकको कुरा पनि उहाँबाट नै सहमति आशा गरिएको उल्लेख गरिएको छ। र श्रीलङ्काको T20 राष्ट्रिय क्रिकेट टोलीका कप्तान सबित अश्लङ्काले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ। कानून निर्माणका लागि अवरोध र सुधारका लागि चलिएका कदम गर्नुहोला।

स्वतंत्रता दिवस उपाय द्वितीय शक्ति छ।

राष्ट्रपति पनि सहभागी हुने जापानिस प्रजातन्त्रको

संस्थान तर्फ फर्किँदै हिमालयमा पार्टी पुनर्गठन पोखेछ। अख्तियारमा झन्डै 40,000 मजुरी बागमती प्रदेशमा ओएमएम सर्वेक्षणका खाता र स्वीकृति दुई महिनामा

0: किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन. माया छ भन्दैमा हरेक कुरामा तयार हुनुपर्छ. आफ्नो मनले अहिले होइन भनिरहेको बेला के गर्ने?
1: Thank you.

பள்ளிவாரத்தை பொன்னிகரசு

masih sama.

0: 마틴 팀과 마틴은 테니스 선수로 보시면
1: 복수로
0: 그리고 아이

0: 하더라도 그리고 막상 사실
1: 그 비싼
0: 거는
1: 직접

सँगसँग त कुरामा चाहिँ मैले सजिलो अत्यारी सोच वैज्ञानिक कुरामा काम गर्नु पर्ने सजिलो भने कतिपय ठाउँमा चाहिँ अब सँगसँगको संसाधन भइरहेको छ तर त्यो कुरामा अनलाइन भन्दा नि प्रदेशलाई भन्दा नि पालिकालाई भन्दा नि तपाईँ त्यहाँ उहाँको समस्या बसेर तपाईँले चाहिँ उहाँसँगै भन्दै भन्नुहोस् भनेर चाहिँ तर उहाँले रोमनात्मकलाई भनेको

Passing the exam, I can pass it. I'm sorry, I'm sorry.

काली सक्रिय सुन्ने अपेक्षा र विश्वासका साथ धार्मिक अथवा पुनर्लाई गरिने अनुष्ठान हरिया हुनेपछि गर्न सुरु गरिन्छ। दसैँको टिका लगाउँदा एकछिन मादरको चाड नचाउने चलन भए पनि दसैँपछि भने प्राय चाहिँ

लेख्य रूपमा कतै पनि अभिलेख नहुँदा लोकप्रिय चिन्ता पनि छ।

0: सक्रियता तिरासी चौरासीको वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्रीय च्याउ र बहुको उन्नतिको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुने इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम लिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मिति एकपल्ट स्थितिभित्र अथवा 2083 सालमा सबैभन्दा 14 दिनभित्र आरम्भ गराइसक्नुपर्नेछ।
0: कार्यक्रमको नाम च्याउको दिनमा 50% अनुदान सहयोग तथा कृषक तालिम कार्यक्रम
1: कृषक कृषक सङ्घ कृषि फार्म तथा कृषि सहकारीहरू
0: आवश्यक कागजातहरू नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्र प्रतिनिधि समूह सहकारीको निर्णय प्रतिनिधि अति विपन्न मुक्त कमैया मुक्त बङ्गाली तथा द्वन्द्वपीडित कृषकहरू
1: निवेदन समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्रको प्रतिनिधि र समूह सहकारीको निर्णय प्रतिनिधि
0: बाँसगरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँसगरी

0: सुन्नुभयो, आजको स्तरको छलफल सुरु गराउँ त। आज हामी पहिलो जाने पूर्वको नक्सलहरूको बारेमा डिटेलको कुरा सुन्छौँ।
1: इरानो सुक्खा जमिनमा पानी र समी जमिन भुटको फुल्ने ताजा काट्ने वा कहिले काटेको छ भने ताजा कडाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् म भनेको। हामीले त अब पहिलो स्तरको लिडरको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: त्यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकालिदा लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनलोभ गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन?
2: रेडियो

0: के पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भने खुला कुरा गरौं। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
2: रेडियो कुर्मा एफएम द्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो समावेशी

नेपालमा 30% वयस्कजना संख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म

0: सतुली भोजन पर्याप्त लिँदा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
2: रेडियो पूर्वाधार एफएमद्वारा जनहितकारी सन्देश।
0: रेडियो जुन तालाब र रेडियो पूर्वाधारको प्रस्तुति।

Thank you.

Yeah.

Thank you.

نہیں،

Thank you.

Thank you.

Thank you.

يا رسول الله.

Thank you.

सरकारीहरूले आफ्नो देश गर्न हुनका लागि यो सूचना प्रकाशन गरिएको छ।

0: समस्या कार्यक्रम निर्णय प्रतिनिधि
1: मास्टरी नगरपालिका

0: अस्पताल बास करी में संपर्क कर अनुरोध करद
1: अस्पताल प्रदान करने
0: चौबीस घंटा डॉक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजे देखि साझ 6 बजे समय विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेजो नशा मुटुची जांच गरिन्छ।
0: प्रत्येक दिन नशा तथा निग्रो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डॉक्टर द्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भइमुख पार्किने नशा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थारीको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नशा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुटेजन थेरापीबाट सुपर उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँचवडी पाँच पाँचवडी
0: शून्य 0 0 1 0 4 0 0 1 0 4 0 0 3 6 10

Yeah.

Thank you.

Thank you.

ਮੇਰੀ ਮੇਰੀ

Thank you.

好比那那你要我的我是你的

Thank you.

कुनै भाषा पछि राजा त्यहाँ बोटको सोचे उत्तर छ।

0: भएमा विज्ञको कुरा सुन्छौ। हेर्नुहोस्, बिरामीको सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँचा फाट्ने वा कहिल्यै फाटेको छ भने ढाँचा खुलाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लिलाको सम्झेको छ। सचेतनले पहिलो जाने संकेत थाहा हुने रहेछ है।
0: पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा भमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो संकेत थाहा पाए के गर्नु? दसैँको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेको कहाँ हुन्छ? पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सबै सामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु हुँदैन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अर्न गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो। ज्यानका

Я вам даю куда-то.

0: गर्छन्। प्रसूति तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 कारसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता तथा तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूमपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन
2: बिताउँ।
3: यदि शारीरिक व्यायाम सम्पर्क गर्यो भने त महिलाले पनि अक्षरै हुन्छ, पुरुषलाई पनि अक्षरै हुन्छ।
4: यसको बारेमा हामीलाई विद्यालयमा धेरै भन्दैन,
3: किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन।
5: मैले छ भन्दैन, हरेक कुरामा तयार हुनुपर्छ। आफ्नो भन्ने अहिले होइन भइरहेको बेला के गर्ने?

प्रशासन का

Thank you.

सरकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।

0: खाने समय हो। लागू पदार्थको यस्तो रोगको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव पनि खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहित प्रजाति सन्देश।

0: निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजे देखि साझ 6 बजे समय विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेजो नसा मोटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डॉक्टर द्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भइको बानीले नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँसवाडी 5 भाँसवाडी
0: सम्पर्क नम्बर 0884001 र 4004010

Thank you.

Thank you.

मी संसार सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा पुनः स्वागत गर्न चाहन्छु। यति बेला तपाईँहरूमा हामीले राखेका थियौँ नेपाली चलचित्र दिलैको एउटा मिठो गीतबाट, र यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म समावेश रेडियोको साझा आवाज मार्फत हामीले 7 बजेदेखि विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी र जानकारी सँगसँगै मिठा मिठा नेपाली चलचित्रका गीतहरू सुनाएर जनधन र भौतिक

चलचित्रको बारेमा तपाईँहरूमा लिएर उपस्थित हुनेछु।

समाज का किम झिंगे दाउतुई चार्टी साइला माया वस्तु की के हो ना ये मुद्दे झिंगे दाउतुई सी कुल फिल्म हो बने इसलिए अन्य दुई फिल्म बंदा इसको सो संख्या बोली देखें जब देश में अपनी डेढ़ साल बंदा बोली शो प्राप्त हो रही को झिंगे दाउतुई ले पारिवारिक संबंधों को पता पेश हो रही को समय दाजुबाई अधिकारी देवरानी बीच से को झगड़ा रहे केंद्र में रखे फिल्म ने आमा को महत्व दर्शाए को समय फिल्म को टीजर ट्रेलर धागो छियो चर्खाले राम्रो चर्चा बटुलेको कारण यसको प्रभाव बक्स अफिसमा देखिन अपेक्षा पनि गरिएको छ। ज्ञानेन्द्र देउराको निर्देशनमा भएको फिल्ममा के के अधिकारी आशा शर्मा मोहित त्रिपाठी कुशल मिष्ट आरएन सिग्दिल वसुन्धरा भूषाल चैत्य देवी सिंह सरसना युवाला गौतम सङ्गम भण्डारी अभय राज पुराल विजय देव मिश्रा लगायतका कलाकारहरूको बीच हो भने फिल्ममा सुलभ प्रदीप देउजा समस्या देउजा लगायतको लगानी पनि रहेको छ भने अभिनेता जितो नेपालको मुख्य भूमिका रहेको कार्की श्रेया भन्ने भैयामा सङ्घर्षको कथामा आधारित भएर निर्माण भएको हो भने यसमा जितुको जोडी प्रिया आचार्यसँग बाँधिएको छ भने राजेन्द्र बस्नेतको निर्देशनमा भएको फिल्ममा सुशील पोखरेल दिपेन्द्र सिंह कुशलोभा मान्छे शर्मा मणि तामाङ लगायतका कलाकारहरूले पनि अभिनयरहेको छ भने फिल्ममा निर्माता बालकुमार राई हुन् भने यस्तै देवकथामा आधारित माया वर्ष केटीहरूमा सोना लामा र कलस्मता निर्माको शीर्ष भूमिका रहेको छ भने उनीहरू दुवैको डेब्यू फिल्ममा हो भने नेपाल साहित्य म्युजियम स्विजरल्यान्ड र नेदरल्यान्डमा छायाङ्कन गरिएको फिल्मलाई राज अधिकारीले निर्देशन गरेका हुन् भने मुमताज श्रेष्ठको लेखन रहेको फिल्ममा बहादुर सिंह तामाङ निर्माता रहेको कुरा त गर्नुभएकोले जानकारी गरिरहेकी छु भने नेपाली चलचित्र उमेर घरमा 2079 सालमा स्वतन्त्र फिल्म झिङ्गेदाउतुईको दोस्रो श्रृङ्खला झिङ्गेदाउतुई शुक्रबार प्रदर्शनमा आउँदैछ भने टिजर टेलर र तेज ब्याटल गीतमा कारण छसम्म रहेको फिल्मको शुक्रबार सात ललितपुरको लभिङ मलमा प्रिमियर आयोजना गरिएको थियो भने फिल्म पनि सहित विभिन्न क्षेत्रमा 5 सयभन्दा बढी उपस्थित रहेको प्रिमियरमा स्मरणीय बनेको थियो। फिल्ममा नपुगेका अधिकांश फिल्मकर्मीले मौलिक कथा वस्तु कलाकारहरूको अभिनय छायाङ्कन मेकिङ र गीत सङ्गीतको मुख्य कण्ठले प्रशंसा गरेका थिए भने फिल्ममा पूर्ण रूपमा पारिवारिक र मनोरञ्जन रहेको बताउँदै हरेक सन्तानले आफ्नो बाबा आमाको साथमा हेर्नुपर्ने धारणा व्यक्त गरेका छन् भने पहिलो श्रृङ्खलाभन्दा फिल्ममा अझ राम्रो गरेको प्रतिक्रिया पनि दिएको थियो भने जहिले पटकका निर्माता सरोज नेपालीले झिङ्गे दाउतुई हेर्दै पहिलो फिल्म गरेको बताएका छन् भने उनले संसारकर्मीसँग यो फिल्मलाई मनैदेखि टाढै गर्न चाहन्छु निर्देशकले एकदमै इमान्दार भएर रमाइलो र मन छुने फिल्म बनाउनु भएको छ। यो फिल्म तिहारमा चल्छ भन्ने मलाई लाग्छ। उनले सामाजिक सञ्जालमा समेत एक पोस्टर गर्दै फिल्मलाई 5.5 रेटिङ दिएका छन् भने कलाकार तथा निर्देशक जय किशन बस्नेतले झिङ्गे दाउतुईले पहिलो हाफमा असाएको र दोस्रो हाफमा रहेको भन्ने केही फिल्ममा राम्रा हुन्छन् तर केही फिल्ममा धेरै निराशा हुन्छन्। झिङ्गे दाउतुईको चाहिँ धेरै निराशा फिल्ममा गर्छ मलाई त एकदमै मन पर्यो। त्यो फिल्ममा हरेक वर्ष त्यहाँ आफ्ना बाबुआमाको साथ दिनुपर्छ। फिल्म हेरेपछि श्रमिक क्षेत्रीय र लेखकले श्रमिक राजनीति क्षेत्रले सामाजिक सञ्जालमा खुलेरै तारी गरेका छन्। उनीहरू लेखेका छन् झिङ्गे दाउतुई सबैले मात्र होइन भावले पनि पूर्ण पारिवारिक पूर्ण मनोरञ्जन र मौलिक फिल्ममा बनेको छ भने फ्री इयर सेटिङमा विश्वसनीय फिल्ममा बनाउनु गाह्रो काम हो भने फिल्मको यो चुनौती स्वीकार गर्दै फिल्म निर्मातालाई गम्भीर रूपमा

अधिकारी आशा शर्मा पार्टीको सदस्य युवाला गौतम आरिफ सिन्देल वसुन्धरा प्रसाद सत्य देवी सरो सरकार सङ्गम भण्डारी अभय राज पुराल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ भने फिल्मले आमाको महत्वलाई दर्शाउँदै पारिवारिक सम्बन्धमा कथा पेश गरेको कुरा दोकानमा मैले जानकारी लिइरहेकी छु। अब मैले पालो गरेको छ नेपाली चलचित्र बसन्ती एउटा मिठो गीतबाट गीत

ठेगाना नारायण राई बाजीको संगीत रमेश नदीजी लाल गोपाल सुमित निजी अनुरागी र नारायण राई बाजी स्वत नवकुल कर्ताको सम्पादन र तेइस अधिष्ठको तथा रोशन विश्वकर्म र रुबिना मगरको कोरियोग्राफी रहनेछ भने फिल्म गाउँकी एक आयुवतीको अभिनेत्री बन्ने सपनाको कथा पेश गर्ने जनाइएको छ। श्रोता तपाईँहरूमा हामीले साताभरि विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी गराउने निर्धारित समय सकिएको छ। त्यति बेला तपाईँहरूसँग प्रत्यक्ष रूपमा साताभरि विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी गराउने निर्धारित समय सकिएको छ। मेरो आवाज तपाईँहरूसँग

मौसम

ठाउँमा मन्दिर कर्णाली हो। सुरु पश्चिम प्रदेशका पहाड़ी भूभागको एक दुई ठाउँमा हल्का पानी पर्न सम्भावना रहँदा कसैको घर निर्माण गर्नु, पानी प्राप्त शीतकरण र पानीहरू जो प्रयोग गर्न सुझावतिरबाट

Thank you.

सुन्नुहुन्छ, छुट्टाउनुहोला है।

सँगसँगै आध्यात्मिक कार्यक्रमको उपयोग नक्सा तथा सम्बन्धी कार्यविधि वडा जिल्लामा पठाइएद्वारा जानकारी गराइन्छ।

खाई। मेरा जी हमारे पास तो

0: रूस खुला समाचार।
1: विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मृत्यु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ।
0: आजको वायस्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुकको फुलले राजा फाट्ने वा पहिले फाटेको छ भने राजा खराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण भन्छन् भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्ने व्यक्तिले हिँडिहाल्नु,
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान माथिको धन, ज्यान नभए के धन?
3: एक्सनद्वारा जनहितमा जाने सन्देश।

में जता शरीर समुदा

Thank you.

Thank you.

स्वास्थ्य विचार पर बहादुर चौधरी।

I'm

Thank you.

0: काठमाडौँ नगरपालिका कृषि शाखाको आर्थिक वर्ष 2083/84 वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्या थियौ घरको उन्नत बिउको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले 25 दिनभित्र अथवा 2083/84 सबभन्दा 14 दिनभित्र फारम खुलिसक्नु पर्नेछ।
0: कार्यक्रमको नाम च्याउको दिनमा 50% अनुदान सहयोग तथा कृषककालीन कार्यक्रम
1: कृषक कृषक समूह कृषि फार्म तथा कृषि सहकारीहरू
0: आवश्यक फाइदा।

Kim olursa, kadına olabilir.

0: आइसकेहरू बेचिरहेका छौँ उहाँहरूको टोल फ्री नम्बर। आज हामी एउटै प्रश्नको जवाब खोज्दैछौँ, पार्टनर तयार छ भन्नेमा म पनि सेफ बनाइदि तयार हुनैपर्छ त हामीलाई हाम्रै साथीहरूका कुरा सुनाउँ।
1: हजुर, यसमा चाहिँ दुखेको सहमति हुनु एकदमै जरुरी छ, किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन, त्यसैले म न्याय नै भन्छु।
2: त्यस्तो भन्ने पार्टनर चाहिँ हाम्रो समाजमा न माया गर्ने पार्टनर हुन्छ न त्यो, यसको बारेमा अहिले मलाई त्यस्तो थाहा भएन।
1: अब पार्टनरै छैन कहाँबाट भन्ने छोडिदिन्छु, जहाँसम्म त किन त्यस्तो गर्यो मलाई प्रेरणा गर्नु नलाग्छ।
0: अनि कहिले काहीँ म चाहन्छु कि चाहन्न भने मात्र हुँदैन, मनमा आफ्नो डर पनि चलिरहेको हुन्छ। ऊ रिसायो भने, मलाई माया गर्दैन भयो भने, रिलेसनसिप नै तोडिदिन्छु भयो भने, यस्तो बेलामा हामीले आफ्नो निर्णय कसरी बुझ्ने? बाँसकरी नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख यशोदा थापाको सुझाव।
1: आफ्नो तयार छ अब सेक्सको लागि, म चाहिँ तयार छैन, तपाईँ चाहिँ तयार हुनुहुन्न भनेपछि अब हामीले चाहिँ हुन्न भन्न सक्नुपर्छ होइन। त्यतिखेर चाहिँ अहिले मलाई असहज भइराखेको छ, अहिले म चाहन्न होइन, तुरुन्त निर्णय लिनुभन्दा पहिला चाहिँ होइन, अहिले चाहिँ म गर्दिनँ, केही समय चाहिन्छ मलाई भनेर हामी त्यो कुरा नै भन्न सकिन्छ। यदि बारम्बार हाम्रो चाहिँ जवाब नै आयो भने चाहिँ हामीले सम्बन्धित निकायमा जानकारी गराउन सकिन्छ। त्योभन्दा अगाडि चाहिँ हामीले आफ्नो विश्वासिलो पात्रहरूसँग भनेर पनि हामीले चाहिँ सल्लाह सुझाव लिएर चाहिँ हामीले अगाडि बढ्न सकिन्छ।
0: माया एउटा कुरा, अर्को कुरा, तर अब अर्को सिचुएसन सोचौँ। तिमीले अहिले म तयार छैन भन्यो, पार्टनरले जवाब दियो, तिमीले मलाई ट्रस्ट गर्दैनौ, सबै रिलेसनसिपमा यस्तो हुन्छ, एकपटक मात्रै त हो, अब के गर्ने? अरू साथीकै कुरा सुनाऊ।
1: भन्न त हुँदैन, फेरि साथीको एउटा सम्पर्क गर्यो भने त महिलालाई केही अप्ठ्यारै हुन्छ, पुरुषलाई पनि अप्ठ्यारो हुन्छ, आफ्नो फिलिङ्सलाई आफैमा कन्ट्रोल गर्न सक्नुपर्छ।
2: यसको बारेमा हामीलाई विद्यालयमा पनि हल्का धेरै त भन्दैन, हल्का सुझाव भनेर भन्छ, तर समाजमा चाहिँ यो बारेमा हाम्रो उमेर अवधिको किशोर किशोरीलाई कहिले पनि भन्दैन।

0: ये भन्नुहरू अथवा पहाड देखा होइन पहाडको आधारमा मैले भनेको आधारमा चाहिँ मैले विश्वास गर्छ भने अब ती कुराहरूलाई चाहिँ हामीले सम्बन्ध बलियो बनाउनका लागि अथवा कुनै एउटाको सहमतिको आधारमा हामीले अगाडि बढ्यौँ भने चाहिँ अवश्य गरी उन्मुख बनाएर उहाँले अगाडि बढ्न सक्नुहुन्छ। यदि अब गलत प्रयास चाहिँ म गर्दैछु कि भन्ने कुरा चाहिँ आफूले पहिला चाहिँ आफैले सोच्नुपर्ने हुन्छ।
1: त्यसो भए साथी आजको कुरा एकदमै सिम्पल छ, आफ्नो तयार छ भन्नेमा तिमी पनि तयार हुनैपर्छ भन्ने छैन, माया छ भन्नेमा सेक्स गर्नुपर्छ भन्ने छैन, रिलेसनसिप बचाउनका लागि आफ्नो मन विरुद्ध निर्णय गर्नुपर्छ भन्ने पनि छैन, आफ्नो मनले अहिले होइन भनिरहेको छ भने त्यो कुरा भन्न पाउनु तिम्रो अधिकार हो। सम्बन्ध गर्ने ठाउँबाट नै स्वस्थ सम्बन्ध सुरु हुन्छ। यसले मनमा के छ प्रश्नको सही कुरा खोज्दै फेरि भेट्नेछौ। तिमी सुनिरहेका थियौ मायाको टोल फ्री नम्बर। अहिलेलाई म मिठो पनि बिताउँछु। नमस्ते, बाई बाई।
2: यो कार्यक्रम बीबीसी मिडिया एक्सन र प्राइम इन्टरनेसनलको सहयोगमा रेडियो जनधारा

0: सूचना पाएमा सम्बन्धित वडा कार्यालयले स्थान स्तरमा आवश्यक छलफल गरी यो सूचना प्रकाशित भएको मितिले बन्द गरे। यही असोज 14 बजेभित्र नयाँ सुझाव सहित नगरपालिकामा पठाउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
1: यस सूचना हामीलाई अध्यावधिक गरेको पूर्व प्रयोग नक्सा तथा सम्बन्धित कार्यविधि वडा कार्यालयमा पठाइने कुरा जानकारी गराइन्छ।
0: नगरपालिका 5 वडा कार्यालयमा

0: स्वस्थदायी र स्वस्थ सन्तानको प्रभु अस्थाउ स्थानमा खाना प्रसङ्ग नियमित रूपमा आइरन सुधाई स्वस्थदायी सुरक्षित परिवार
1: रेडियो पूर्वाधारद्वारा जनजीवन जारी सन्देश स्वास्थ्य के लागि हानिकारक रहेको छ।

अब सब

¿Qué es lo que tiene?

Gracias.

जुन भित्र ग्रहण गर्नका लागि बनिएको डुन्डीको जालीको भित्री भागमा अल्झेको अवस्थामा ती सर्प भेटेका हुन्। भेटेका सर्प बाहिर निकालेको र सुनभित्र हिलोमा अरू सर्प पनि हुन सक्ने आशंकामा खोजी कार्यले भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

0: बम विस्फोट गरे तुम्बा फुटाउनका साथै पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको टुम्बे विशेष हाँस्याउने सदर कार्यालयका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उपचुनाव वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहमान अन्सारीले खानी तथा खनिज पदार्थ विद्युत निर्यात राशिलाई राष्ट्रिय पूँजी निर्माण रोजगारी सृजना र औद्योगिक विकासमा जोडेर अघि बढाउनुपर्ने बताउनु भएको छ। आवाज समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नु
1: राज्यले कुन परिवर्तन

मन्त्री चौधरीले बिमार राहत वितरणलाई थप आवश्यक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। आठ टोलीमा सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भए।

0: sulla porta digitata di Cthulhu.
1: Sono cristiano.
2: Yeah.

0: सरकारले के गर्नु?
1: अमेरिकन पशु पक्षी व्यापार रोक्न सक्नुहुन्छ।

स्थलमै बसिरहेका गर्भवती महिलाहरूलाई उच्चभरि ख्याल गर्न चिकित्सकहरूको सुझाव छ। गर्भवती भएका बेला गरिने नियमित गर्भ जाँच छुटाउनु हुँदैन। तपाईँ नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन सक्नुहुन्छ। जनस्वास्थ्यविद यसो श्रेष्ठ बच्चाको जान थाहा भएन भनिहाल्नुभयो

0: सोशल नेटवर्क्स चाहिँ अहिले लेखा खण्डमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब 20% भएको प्रसार सेवा
1: जनकपुर महानगरपालिका भित्र मात्रै 154 जना बालबालिका

सामुदायिक सूचना नेटवर्क ने आयोजना प्रशंसा कार्यक्रम

आगे बाल बालिका रंग महिला लक्ष्य सचेतना लगायत का कार्यक्रम प्रभावकारी रूप में संचालन गर्नु पर्ने बताउनु भयो। उहाँहरूले विद्यार्थीको लागि दिमा खाजा लगायत बाल बालिका लक्षित कार्यक्रम निरन्तर चल्नु पर्ने र स्रोतको

0: सानी मैं सम्पर्क गरे भने त महिलालाई पनि अगाडि हुन्छ पुरुषलाई पनि अगाडि हुन्छ
1: यसको बारेमा हामीलाई धेरै त भन्दैन भन्छन्
0: किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन माया छ भनेमा हरेक कुरामा तयार पनि पर्छ आफ्नो मनले कतिले होइन भनिरहेको बेला के गर्ने
2: Thank you.

2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076 2076

0: क्राइस्टको सन्तोषहरूमा हुन त आज हामी पहिलो चाहिँ पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रचाउने जमिनको कपुलले

ಬಸ್ಗಳಿಗೆ ಉತ್ತರ ನಕಲಿ ಪಾಚಿ ಹುಟ್ಟು ಖುಷಿಯಾಗಿ.

0: जोखिममा छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै भएको हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु रासायनिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सात्ता र फलफुल खाऊ।
1: मद्यपान र धुमपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन
2: बिताउ।

Come on, everybody.

Thank you.

0: सबको सहकारी को दिए गए पद दिए गए
1: समाज सहकारी तथा कृषि

भन्छन् त्यो त्यसले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुनसक्छ। तर जलवायु परिवर्तन हेर्दाखेरि चाहिँ हामीले जाँच गरिकन दुईटा कुराहरू टेम्परेचर राइज र प्रेसिपिटेसनको बाटो बढी भयो भने हिउँहरू पक्रिन थाल्छ, आइसहरू पक्रिन थाल्छ। त्यस्तै गरी नयाँ टर्मिनोलोजीको पर्माफर्स भनेको त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको हजुर हजुर। त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पक्रिँदाखेरि पानी बढी हुन्छ, टुबुस वाटरहरू भन्छौँ होइन, पानी बढी हुन्छ।

अनिवार्य अधिकारी सबै तपाईँको पेसावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मी बीच गोली हल्ला छलफल भएको थियो। बीबीसी विवरणमा आज रिपोर्ट पवन राज पौडेलबाट। घटनामा एकजना आक्रमणकारी पनि

Thank you.

是怎么着？

0: with your host.
1: इंटरनेशनल नेपालको सहकारीमा जिल्ला प्रशासन कार्यालय प्रत्येक